साझा खबरको सबै गुम्बा सुरुमा जनादेशको सम्मान सुशासन र राष्ट्रिय मुद्दामा राष्ट्रपा नेतृत्वको प्रतिबद्धताको प्रसङ्ग राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका स्वच्छताले प्रथम महाधिवेशनको उद्घाटन सत्र

0: चाहिँ हाम्रो सरकारप्रति जुन चिन्तनीय भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्तनीय राम्रो कुरा जनता र जनताको भोट भनेको चिन्तालेको भएको छ। हामीले पनि हाता फलाएको छ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधै बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो पुगिरहन्छ। उत्तर पश्चिम पूर्व पश्चिम भन्दैन। त्यही भएर चिन्तालेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहुन्छ, हामीलाई राम्रो दर्शन दिइराख्नुहोला।
1: जम्मा अधिवेशनको पर्यटक सत्रका विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। पार्टी कंग्रेसका पार्टी सभापति

Thank you.

Yeah.

Thank you.

Pues que

Thank you.

Yeah.

0: सबै कुरा त गर्नुभयो होइन, आमदानीको कुरा गर्दा चाहिँ अहिले सम्म होइन दुई वर्ष भइसक्यो मोटामोटी हिसाब खर्च आमदानी खर्च गर्नुभएको छ भने आमदानीको पनि तपाईँ गर्नुभएको छ होला होइन।
1: अब आमदानी त त्यस्तो मैले अघि नै भनिसकेको अहिले त्यो आमदानीको जस्तै मानव महिनामा 50,000 पछि बढ्दैछ, कुनै महिना 1,00,000 हुन्छ, कुनै महिना 1.5 लाख पनि बसेको छ, त्यो पछिको जति सबै यसैमा खर्च भइरहेको छ। त्यस्तो यसबाट पछिको पैसाले यो गर्छु भनेर अरूतिर त्यस्तो मुन्चाइ बनाएको छैन। अब यसको लगाएको एउटा कहिले उपलब्ध हुन्छ भन्नुभयो तपाईँले।

आएर बाछी छ, त्यो बाछी अहिले 19 महिना भयो, त्यो 19 महिनाको बाछीले दर्शन गर्नु दिन्छ, बालिका पुग्छ,

Gràcies.

Thank you.

रकेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिड र

0: क्षेत्र वरिपरि गुरुहरू उर्मिएर चार गरिरहनु नजानामा बिसारो सडक आउन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हामीले अगाडि जति जाति सम्बन्धका सबैले खुसी गऱ्यौँ।

एक पटक सेवा करते हैं भोग अवश्य दिन हमारा हस्त धन्यवाद।

ক্ষেত্রে

拉低了。

0: जोखीम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40

Sarah, you're so good.

पर्छ। साथीको मतलब आफ्नो होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। पदार्थले खुल्ला कुरा गरौँ, समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भयो।

ಸಂಖ್ಯಾ ಮಂತ್ರಾಲಯ 27 ಲಕ್ಷ ನಿಯಂತ್ರಣ ಮಾಡಿದೆ.

5 मेगाहर्ज पर ध्यान, सोलुले 101.2 मेगाहर्ज सुनको र रेडियो सिन्धु 105 मेगाहर्ज सिन्धु पाँचबाट प्रसारण हुनेछ।

Thank you.

0: पर्ने समय हो। लागू पदार्थको यस पटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको आफ्नो सपनाको पक्षमा निर्णय गरौँ
0: तर आफूले खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
0: रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य

0: स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसखरीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पताल प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा एक छाती खरेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सेवाहरूमा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसगढी मार्ग बाँसगढी ग्राम पेट्रोल मार्गको दक्षिण पछि
0: सम्पर्क

సూస్తారా సుఖమయ జీవన్ వీడియో కృపగా ఎఫ్ఎం ద్వారా

Thank you.

Thank you.

Thank you.

पानीको प्रत्येक थोपा बचाऊ। पानी खेतीमा

0: van कार्यपालिक सीनियर डिविजनल वन अधिकृत शंकर प्रसाद गुप्ता कम्ती जैविक मार्गमा पुगिन्था सुधार कारण सहित गणेशन टुकालाई पानी पोखरी निर्माण गरेर डिभिजनल प्रक्रियाबाट उहाँ डिभिजन वन कार्यालय बाँकी राति सुनारी आठै स्थित सरकार सेवा उपस्थित मातृभाष सपना बन्नमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम इलाम परियोजनाका आर्थिक सहयोगमा 55 मिटर बोरिङ कृषक पानी निकाल विभाग जानकारी दिनुभएको छ। यी पोखरीले परिजन टुक्रा पाँच स्थान प्रसङ्ग आग लागि नियन्त्रणमा समेत डर हात पुग्ला विश्वास यी पोखरी जैविक मार्ग व्यवस्थापनका नमुना अभ्यासका रूपमा रहँदा उल्लेख गर्दा डिभिजन वन कार्यालय पार्टीका वरिष्ठ वन अधिकृत सुशील सुवेदी नम्मा प्रयास पास र वन क्षेत्रमा सोलर सिस्टम से बने जन्तु द्वारा पानीका व्यवस्था शीतलक बताइएबाट उहाँ करिब 10 लाख रूपियाँको लागतमा 2 किलोमिटर 3 किलो वाट क्षमताका सोलर सहित पानी पोखरी निर्माण गरेर जानकारी दिनुभएको छ। यहाँका लागतमा पानी खोजीमा बने जन्तु मुखनकर मानव बस्तीसम्म पुगेर मानव बने जन्तु बीच बन्द हुनसँग वन्य जन्तु आक्रमण होइन जोखिम त्यहाँबाट बाँके अतिशक्ति भगवती मधु अशोक जनमुखी राम जानकी सिद्ध सोरी तथा जनकल्याण लगायतका सामुदायिक वनमा दर्जनौंका संख्यामा वन्य जन्तुको पानीको व्यवस्था गर्दा पोखरी निर्माण गर्न प्रक्रियाबाट पानीको खोजीमा वन्य जन्तु क्षेत्र पोखर पहना सिक्का सिंचाईको पश्चिम नहरमा चाहिँ ध्यान ध्यान डुब्न तथा जोसिम खटिया हुँदा अथवा पनि समयमा चोरिसी कार्यक्रमसम्म पानीमा प्रश्न तथा पानी नहरमा गएर पनि सन्त आक्रमण गर्न तथा उहाँ खर लैसिना जोसिम क्रियाकलाप हुँदा मौसम सम्बन्धी जानकारी
1: घाम लाग्दा जनजीवन प्रभावित हुनुमा यहाँको हावामा तापक्रम बढ्दा छ अनि हावामा बचेर नमिलेको कारण अपूर्णहरूबाट पर्याप्त जस्तो पङ्खा कुलर केही सुविधा कम रह घाम लाग्दा सेतोको क्षेत्रमा बस्दा जुन पिना पानीतिर दिने कला कामहरू माया दिने केही चलन रह असैको वास्तवी नगरपालिकाबाट जुनै गएको 78 वर्षको जयगायु तिन छिना सरकारको पुरान कार्यक्रम सुनिश्चित गर्नु सुपर्ना उपाय सासिका सम्झ छ।
2: यथा वसन्त रूप से मात्र नेपाली
0: चित्कुमारी दिलवासे का अध्यक्षता वो मध्य तिमिश्रा का प्रमुख आर्थिकता

आयोगमा हुजुरी दर्ता गरेका सन्दै सुधारी प्रकाश बम्बुम सुजन पौडेल ललितपुर स्थित आयोगको केन्द्रीय कार्यालय पोखरी मेला दर्ता गरेको थियो। राज्यको जिम्मेवार पदमा आफ्नो कर्तव्य अधिकार उल्लङ्घन भएर दावी गर्नुहुन्छ। हुजुरी अनुसार जेठ 19 गते कालापानी डेपुटी कुल लिम्पियाद्वारा सेवा विभागका विषयमा भारतीय दूतावास आधारक शान्तिपूर्ण प्रदर्शनको क्रममा महापन 16 फुटे प्रहरी वित्त पक्राउ गर्दा पक्राउ उपाध्य गरी आधा घण्टामा गृहमन्त्री सुदन्त गुरुङ नेतृत्व ऐन प्रहरी अनुभूति हिरासत पछि विधान प्रवेश गर्न आरोप लगाएका निवेदक अनुसार ऊ टोली हिरासत भित्र गाली गरोस् गर्दै चरम मानसिक दबाव दिएर ऊ ज्यान गर्न लागि समेत दिएको अझैको कानुन विपरीत आतंकित पल्ल महकन्द्र।

26 हजार परीक्षा दिएकोमा उत्तीर्ण भएको संख्या मात्रै 7.8% रहेको छ। केयरगिभरका लागि आवेदन दिन अंग्रेजी भाषाको स्पिकिङ तथा बी वन स्तर अनिवार्य गरिएको थियो। इजरायलले 2300 केयरगिभर माग गरे पनि भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या मान

संस्कृत पढेका थिए। मेरो साथै केही समय परीक्षा स्थगित भए पनि विभागको निर्देशमा पुनः सञ्चालन गरिएको थियो। कृषि प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको बर्खायाम प्रणाली मध्ये बागमती र हल्का स्थान गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको छ।

गतेमा कोशी प्रदेशबाट नेपाल भित्रिएको थियो। मौसमी दशहरो पुरा सैनिकले देशका बाँकी प्रदेशमा भूभागमा मनसुन विस्तार हुन अझै केही समय लाग्ने सीआईएनसी बताउनुभयो। मनसुन विस्तार सँगै प्रभावित क्षेत्रमा वर्षाको सम्भावना बढेको मौसम विभागले बताएको छ। अब विदेशको खबर। बेलायतका प्रधानमन्त्री कियर स्टारमरले पदबाट राजीनामा दिनुभएको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छोड्ने घोषणा गर्नुभएको हो। जनता सर्विसमा लेबर पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टारमरलाई दुई वर्ष पनि नपुगी आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। अब बेलायतमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। र खेल खबरमा फिफा विश्वकप फुटबलमा जाति समूह जेका अर्जेन्टिना र अस्ट्रेलिया खेल्दैछन्। खेल अमेरिकाको डालास रङ्गशालामा राति पौने 11 बजे सुरु हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रेलिया पहिलो पटक सामने हुन लागेका हुन्। विश्वकपमा भोलि बिहान पौने 3 बजे समूह आएका फ्रान्स र इरान खेल्नेछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा हुनेछ। यस्तै विश्वकपमा बिहान पौने 6 बजे नर्वे र सेनेगल खेल्नेछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान पौने 9 बजे समूह जीका जोर्डन र अल्जेरिया खेल्नेछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्कोमा एरिया रङ्गशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29

సాధారణంగా 2018 సంవత్సరం

संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र समान पूर्वक वास्तव पाउने अधिकार सुनिश्चित गरेको छ, तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत सङ्गीतबाट आफ्नो जीवन

दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले मात्र बुझाइ

ज्योति गुन्डा पढाई पनि रोकियो। हाल वहाँ गौरीघाटमा मासिक 6,000 रुपियाँ भाडा तिरेर बस्नुहुन्छ। सड़कमा गीत गाएर पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाडा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन।

छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सडक मार्केट गाउँदै आउनु भएको छ।

0: परिवारहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार चार पक्षको बीचमा समझौता पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
1: महानगरपालिकाले भर्खरै सडकका टेक्सी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू प्रकृतिका मानव मुक्त गर्छौ भनेर अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले चार पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्य काठमाडौँको तर्फबाट हामी चारजनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्धता सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै चारवटा पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचारसम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
0: राज्यका कार्यक्रमहरू वास्तविक लक्षित समुदायसम्म पुगेका छन् त किन अझै दृष्टिविहीन नागरिकहरू सडक किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्छन्? सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो। त्यसैले दीर्घकालीन रोजगारी, सिट विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सिआइएन, काठमाडौँ।
2: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सडक पेटेर सार्वजनिक स्थानमा बस्न कुनै नरहन बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ? हामीले नेपाल नेचरल हिन्द संघका अध्यक्ष शिशिर कुमारलाई सोधेका छौँ।
3: हामीले यो सडक पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन पात्र कृषि समूहहरूको लागि विभिन्न चरणमा विभिन्न कार्य परिणामहरू भइरहेका छौँ। उहाँहरूलाई धरपकड गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरुद्धमा नेपाली चाहिँ संघाएर लागिरहेको छ। कसरी क्षेत्रका कसले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो, तिमीहरूले एरियामा हामी सहमत छैन, हामी सहमत हुन सक्दैनौँ भन्ने कुरा हामी स्पष्ट राख्यौँ। महिला पदाधिकारीका युनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीहरूसँग मेरो यो विषय तीन पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले चारवटा विकल्प अगाडि सारेका
0: छौँ।
3: एक विकल्प सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता, योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा बेरोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजेर गर्न सक्ने गरी उनीहरूको तलको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा यो सबभन्दा स्थायी समाधानको उपाय हो। यदि यो गर्न सरकारले सक्दैन भने कृषि सम्बन्धी क्षमता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीमा लागि आएका सामग्रीहरू मध्ये सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अहिले पहिलो उनीहरूले त्यहाँका प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीतिले अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
2: नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद चौडेलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राजधानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्ने अख्तियार दुरुपयोग सुन्दर लाग्ने राजधानी विभागका महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 7:30 बजे शुरू हुने भनेको बन्द सचेत प्रतिनिधि विभागका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ्दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसुन बागमती मधेस हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदलाई राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह डीका अर्जेन्टिना र अस्ट्रेलिया भेट्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि अर्थात् 9 बजे बिहानमा 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

Thank you.

त्यसको लागि चाहिँ हजुरहरूले यति खाना पिना पर्नु पर्नेछ।

बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट

0: गर्ने हुँदा यसको संरक्षणमा हामी सबै जुटौं। यस्तो अमूल्य सम्पत्तिलाई वन डरेरोको कारणले क्षणभरमै खरानी पार्न सक्छ। त्यसैले वन डरेरो नियन्त्रण गर्नु हामी सबैको दायित्व र कर्तव्य हो। वनलाई डरेरोबाट कसरी बचाउने?
1: हामी सबै आफ्नो वन क्षेत्रहरूमा अन्य नेताहरूका गरी सुक्खा समय अनुहार त्यसको मतलब सम्पूर्ण अवस्था सफाइ गरौँ।
0: बिडी चुरोट खाएर नानीलाई बनाएर फालौ।
1: वनको उपयोग गर्ने कार्यमा गरौँ।
0: वनमा टिप्पी खाएपछि आगो राम्ररी निभाएर मात्र वन क्षेत्र छोडौ।
1: सुक्खा मौसममा वनमा आगो लाग्ने वस्तुहरू सराई लाइटर लिएर हिँडौँ।

0: अनुसार वनमा आगो धपाउनेमा आगलागी हुन जाने कुरेकारी गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सान भएको बिगो असुल गरी 60,000 रुपियाँसम्म जरिमाना र 3 वर्ष कैद वा दुवै सजाय हुन सक्ने भएको हुँदा वनमा आगो लगाउने र आगलागी हुन सक्ने क्रियाकलाप नगरौं र अपराधमा सजायको भागीदार नबनौं।
1: डिजिटल मन्त्रालयले गर्दिया

0: सबैसँग विशेष तिमी डाक्टर द्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ।
0: प्यारोमाइसिस भई मुख पाकिने नसा च्यातिएर हात खुट्टा नचल्ने

ਸ਼ਰਮਾ ਆਯੋਗ ਪੂਰਵ ਪ੍ਰਧਾਨ ਸਮੁੱਚੇ ਆਰਜ਼ੂ ਬਣਾ ਦਿਓ।

0: खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै भएको हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो पूर्वाधार एफएमद्वारा जनहितमा जारी सन्देश।

Thank you.

you believe that now? Did somebody else? How do you believe

0: चाहिँ सफलको भाषा हानिकारक हुने होला उसले यदि सफल दर्ता गरेपछि उक्त नकको उपचार केन्द्रमा जाँदै
1: विश्वास भन्नाको सही जानकारी पाइँदा उनको उपचार केन्द्र कहाँबाट उपचार गर्नेछ आधिकारिक भएको नेपाल डट ओआरजीमा जाकर

Thank you.